बालापनमा छ नि, तपाईँले हजुरबा हजुरआमासँग अथवा आफ्ना दिदी दाईहरूसँग अथवा आफ्नो आमा बुवासँग कसै न कसैसँग कथा सुन्नुभयो होला, कसै न कसैले तपाईँलाई कथा सुनाए होलान्। त्यो बालापनमा यस्ता मिठा मिठा कथाहरू सुन्नलाई हाम्रो कान सदैव लालाहित हुन्थ्यो। मेरो त हुन्थ्यो, एकदमै हुन्थ्यो, मलाई लाग्छ तपाईँको पनि हुन्थ्यो। यस्ता कथाहरू सुन्दै हामी हुर्किएका हौँ, यस्ता कथाहरू सुन्दै सबैजना हुर्किन्छन् कि। बालापनमा सबैलाई यस्ता कथाहरू मनपर्छ अनि यस्ता कथा सुन्दै सुन्दै हामी हुर्किएका हौँ। तर अहिले पनि ठुलो हुँदाखेरि पनि कुनै रोचक कथा भयो भने हामी उमेर जुनसुकै भए पनि सुन्ने गर्दछौँ। कथा भनेपछि एउटा एकदम रोचक मनपर्ने विषय हुन पुग्दछ र हाम्रो यात्रा जिन्दगीको पनि एउटा जीवनको यात्रा, जीवनको भोगाई यहाँ हामी प्रस्तुत गर्ने गर्दछौँ। तर आज म यात्रा जिन्दगीकोमा एउटा एकदमै रमाइलो जादु जस्तै एउटा दन्ते कथा तपाईँलाई सुनाउँछु, जुन मैले धेरै अगाडि सुनेको हुँ तर मलाई एकदम राम्रो लाग्यो कि यो कथा, त्यही भएर मैले तपाईँलाई सुनाउन खोजेको हो। र यो दन्ते कथा अत्यन्तै रोचक रमाइलो दन्ते कथा छ, त्यसैले म तपाईँका लागि आज त्यो दन्ते कथा प्रस्तुत गर्दछु यात्रा जिन्दगीकोमा। सबैभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ। थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन तपाईँको नाममा समर्पित गर्दै यो गीत तपाईँको लागि राख्छु यात्रा जिन्दगीकोमा।

हजुर, यति बेला तपाईँले यात्रा जिन्दगीको सुनिरहनु भएको छ। आज मैले एउटा दन्ते कथा लिएर तपाईँलाई भेट्न आएकी छु र सधैँ जीवनको कथा सुन्नुभन्दा कहिलेकाहीँ यस्तो रोचक कथाहरू सुन्दा पनि मजा आउँछ होइन। कुरा खासमा के हुन्छ भन्दाखेरि चाहिँ एका देशमा एक राजा हुन्छन् होइन, असाध्यै ज्ञानी गुणी, आफ्नो देशमा राम्रो होस्, समृद्धि होस्, प्रजाहरू खुसी हुन्, सबैका पीर मर्काहरू हटुन्, सबै खुसीले बाँचुन् भन्ने सोच भएका राजाले राज्य गर्दथे। र उनी जब विवाह योग्य भए उनको एक अर्को देशको राजकुमारीसँग विवाह भयो। उनको विवाह भएको 4-5 वर्ष बितिसक्यो तर उनको सन्तान भएन। उनीहरूले कति पूजा पाठ धर्म कर्म गरे तर पनि सन्तान उनीहरूको जन्मिएन। त्यसपछि राजा र रानी दुवैको सल्लाहले चाहिँ राजाले फेरि अर्को विवाह गरे। ती रानीलाई विवाह गरेको पनि 2-4 वर्ष बित्यो तर पनि सन्तान भएन। तेस्रो विवाह गर भनेर भने जेठी रानी र माइली रानीले। त्यसपछि घरमा साइली रानी आइपुगिन्। त्यसपछि पनि सन्तान जन्मेन। उनीहरूले यज्ञ गरे होइन, जति दान धर्म सबै कुरा गरे तर पनि तेस्रो रानीबाट पनि सन्तान जन्मेन। त्यसपछि उनीहरूले चौथो रानीलाई भित्र्याउने निर्णय गरे र चौथो रानी पनि राज्यमा भित्रिन्। सबै रानीहरू 101 राम्रा होइन, अनि एक पछि अर्कोलाई भित्र्याउँदा पनि उनीहरूबाट सन्तान नभएपछि राजा पनि दिक्क भए र ती रानीहरू पनि दिक्क भए। यस्तो गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि ती राजाले 6 रानीहरू विवाह गरे र 6 रानीबाट सन्तान भएन। त्यसपछि राजाले सोचे, मेरो भागमा सन्तान सुख रहेनछ, अब म अरू विवाह गर्दिन र अब छैन रहेछ। उनले चित्त बुझाए र रानीहरूले पनि सन्तान नभएपछि आफू पनि खुब दिदी बहिनी जस्तै गरेर मिलेर बस्न थाले। राजाले कानुन बमोजिम न्याय गर्थे, उनी राजकाजमा व्यस्त भए। तर उनले के गर्थे भने आफ्नो राज्यमा भएका सबै प्रजाहरूका लागि चाहिँ खुब ध्यान दिन्थे। आफ्नो प्रजाहरू चाहिँ दुखी नहुन् भन्ने उनको मनसाय थियो। यसरी राजाले राजकाज गर्दै थिए। अब त्यसपछि के भयो होला म तपाईँलाई बताउँछु यो गीतपछि। सुन्दै गर्नुहोला यात्रा जिन्दगीको BFBS